0: Music, your request.
1: This is Radio Station. Radio Aman.
2: You are listening to Radio Aman Network.
0: We got more hits for you, so stay tuned.
2: 88.4 FM.
3: Welcome to Radio Aman 88.4.
4: Aapka apna radio, Radio Aman 88.4 network.
5: बीमारी हक दे अविलाजी सुनत अमल दे अविलाजी सुनत अमल दे
6: ओस कचेरे तासु तदासे अमराज भी चितासु वरना ढेर परेशान आयो और ढेर गर्जितली कड़ी दली ढेर गर्जितली कड़ी दली यो
5: नो बिल्कुल मायूस के गई मां मायूस के गई मां अल शिफा दवा खाना شوال مارکیٹ ٹانگ سٹی تا تشریف راوڑے او د حکیم مولانا نور الہدا صاحب نا پل علاج ترلاسہ کولے شی
6: او د نور معلومات دے پارا دغ نمبر کال کولے شی
5: 0319 55 23 404.
7: چاہتوں کے رنگ امن کے سنگ अमन रेडियो 88.4 नेटवर्क।
8: अब आपको मायारी इलाज के लिए कहीं भी दूर जाने की जरूरत नहीं, क्योंकि अब आपके शहर टांक में हर बीमारी का इलाज मौजूद है। मसलन पट्ठों का दर्द, जोड़ों का दर्द, बवासीर, खूनी वबादी, नवासीर, गुर्दे की पथरी, पित्ते की पथरी और इसके अलावा जनाना व मर्दाना पोशीदा अमराज का इलाज तसल्ली के साथ किया जाता है। तशरीफ लाएं सेहत होम्यो मेडिकल हॉस्पिटल, नूर मार्केट, पुराना डाकखाना गली, तंग बाजार, टांग। फोन नंबर 0331 66 32 231। शुक्रिया।
5: It's 3 o'clock. Hourly time check is brought to you by Radio Aman. Jan Rang Aman.
9: زه مهنور یم د پېښور نه لاسټ ټو ایئرز نه زما د سکن ډېره مسله وه، دانې او داغونه او په مخ. الله ګوا دی ډېر علاج مې ورله وکړو، ډاکټر، میډیسن او پروډکټس وغیره. ما یوسول نه ټکېدو، بس ما له چا مشوره راکړه، د اشما انټي اکنی ټیوب، د اشما سیرم او اشما رایس فیس واش. ټولو له زه دا مشوره ورکوم چې تاسو خپل ټایم مه ویسټ کوئ، د چا مخ باندې دانې وي، داغونه وي، هغې دپاره اشما پروډکټ یوز کوئ. انشاءالله مخ به مکمل صفا شي.

0: कोशिश करते वक्त काल मिल जाए दोस्तों ईद की खुशियां हर कह को अल्लाह ताला खुशियां अता फरमाए काल आंदी पे देख एक कौन है हेलो अस्सलाम वालेकुम हेलो शायद काल कर दिए हेलो हेलो अस्सलाम वालेकुम
1: वालेकुम सलाम मतलब जैसे अस्सलाम से अख्तर भी मुबारक सा कुर्बानी ईमान
0: आलाद खुशहाल का आलाद कदर मन का ताद मुबारक सा अख्तर زبردست الحمدللہ شکر دا چرنگا دا سرے کی پروگرام پتا چرنگا لگے جی
1: ماشاءاللہ پروگرام کو دور خان پی اول سٹارٹنگ تے ٹیلی فون پھر وہ اس نو لگا سر اس لے
0: شکر دوست کو وصل ہے دا خودل تا ڈیر رشی ہے ٹائم ڈیر کمی کالونا ڈیر مینا محبت کولو والا ڈیر دی جو سرے کی ندی مینا محبت تا گوند پشتنا ہن ڈیر دی پشتو وال دی ماں سر ڈیر مینا کئی جی جی بالکل جی اللہ دے قدر من کا چاہ تب یار دوست تب سلام ورکے
1: بس دیر مننا غنڈو ریدن کو سلام عید مبارکی سا غنڈو